被打那都累的白东那里还给的哎呀那里还不得好玩多但这个好多哎呀就那措施还会打好弄哎呀都累还弄被那好的安那口地震的安你是不是阿哲阿哲阿哲会你听的言的还是安的 second amendment 还是你的白还是安的哎呀哎呀阿哲被可以你可都累打你那 President Donald Trump 的是大的ए भी बहस आने बिच आज को ए ए या दिन इल्ते ला दाने को हव हवाई आज ए या बहस आने पे दस सीटर दी ए या आज बहस पे बहस आने तहलो दी बैल्टो ना लिए जी बिदेटी को दाने ला दो बैल्टो ए या ले हसला को तो इन आन दज जाता तो ले जोहत ओ ए या दी बेहा ओजी दाने ला اکو اید ایا آجت اد ایا دو بحض آنی ادو نیل تحت نینگی بی اید او نهدت ادا نیگو اید ایا یا دحل نیلام آدود ایا نگی لگاریا وینسویلا جی اید احل نی ادا نیگو آجنا کل که ییگو بزیلو نیت نحس نا بزاند دا حد ایگو تیدز بیدزادو بزاند دا حد ایگو که اینا